समय दिउँसोको ठिक 2:30 भएर श्रोता र तपाईँहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवालाई एफएमको 103.5 मेगाहर्जको तरङ्गमा। साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप, साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि। त श्रोता साथी, अब लिएर आएका छौँ लोक साथै आधुनिक सङ्गीत। त प्रथममा स्वीकार्नुहोस् यो लोक प्रस्तुति नरेन्द्र गुरुङ, सरिता, अञ्जली, अनु, उत्तमको आवाजमा।

0: मुख साथै आधुनिक गीतहरूको प्रस्तुतिपछि श्रोता अब प्रस्तुत छ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। राज्यसभाले सार्वजनिक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 विचार र पारित गर्ने प्रक्रिया शुरू गरेको छ। नीट परीक्षाको मुद्दामा विद्यार्थीको विरोध प्रदर्शनका क्रममा कथित पुलिस कार्यवाहीलाई लिएर विपक्षी दलले गरेको हंगामाका कारण लोकसभा दिउँसो 3 बजेसम्मका लागि स्थगित गरिएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले राष्ट्रमण्डल खेलमा पुरुष 100 मिटर T47 प्रतियोगितामा स्वर्ण पदक जितेकोमा प्यारा एथलिट्स दिलीप महादु गावितलाई बधाई दिनुभएको छ। सर्वोच्च अदालतले आज केन्द्र सरकारलाई नीट पेपर लिकलाई लिएर जन्तर मन्तरमा विद्यार्थी विरोध प्रदर्शनको क्रममा तैनात गरिएको ऱ्यापिड एक्सन फोर्सले प्रयोग गरेको गोला बारूदको रेकर्ड सुरक्षित राख्न निर्देशन दिएको छ। अनि बिहार, गुजरात र मध्यप्रदेशका 3 विधानसभा सीटमा उपचुनावको लागि मतदान जारी छ। राज्यसभाले सार्वजनिक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 विचार र पारित गर्ने प्रक्रिया शुरू गरेको छ। सदन पुनः शुरू हुँदा कर्मचारी सार्वजनिक गुनासो तथा पेन्सन राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले विधेयक पेश गर्नुभयो। सभापति सीपी राधाकृष्णनले विधेयकमाथि छलफलका लागि 7 घण्टाको समय तोकिएको बताउनुभयो। यस विधेयकले धेरै महत्वपूर्ण

0: प्रावधानहरू राखेको छ। यसमा 10 वर्षसम्मको कारावास, 10 करोड़ रूपियाँसम्मको जरिवाना र दोषी ठहरिएका अपराधीहरूको सम्पत्ति जफत जस्ता कड़ा प्रावधानहरू समावेश छन्। प्रत्येक राज्य सरकार र केन्द्र शासित प्रदेश प्रशासनलाई मुद्दाहरूको छिटो फैसला गर्न विशेष फास्ट ट्र्याक अदालतहरू स्थापना गर्न आदेश दिइनेछ। पुलिस थानामा जानकारी दर्ता गरेको मितिबाट 2 महिनाभित्र अपराधको जाँच पूरा गरिसक्नुपर्छ। यसबाहेक आरोपपत्र दायर भएको 3 महिनाभित्र मुद्दाको फैसला गरिसक्नुपर्छ। नीट परीक्षाको मुद्दामा विद्यार्थीको विरोध प्रदर्शनका क्रममा कथित पुलिस कार्यवाहीलाई लिएर विपक्षी दलले गरेको हंगामाका कारण लोकसभा दिउँसो 3 बजेसम्मका लागि स्थगित गरिएको छ। पहिलो स्थगनपछि सदन पुनः शुरू हुँदा विपक्षी सदस्यहरूले फेरि नाराबाजी गर्न थाले र यस विषयमा केन्द्रीय गृहमन्त्री अमित शाहबाट बयान माग गरे। हंगामाका बीच अध्यक्षले सदन दिउँसो 3 बजेसम्मका लागि स्थगित गर्नुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले राष्ट्रमण्डल खेलमा पुरूष 100 मिटर T47 प्रतियोगितामा स्वर्णपदक जितेकोमा प्यारा एथलिट्स दिलीप महादु गवितलाई बधाई दिनुभएको छ। उहाँले रजत पदक विजेता मोहम्मद बासिल मोर्सिङ्गन नाकथ अनि पुरूष लङ जम्पमा रजत पदक जितेकोमा मुरली श्रीशंकरलाई पनि बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै उपराष्ट्रपतिले भन्नुभयो, प्यारा एथलेटिक्समा ऐतिहासिक स्वर्ण र रजत पदक जित्ने खेलाड़ीहरूले प्रतिभा, दृढ़ संकल्प र खेलकुद उत्कृष्टता प्रदर्शन गरेका छन्। उहाँले मुरली श्रीशंकरले उत्कृष्ट प्रदर्शनको पनि प्रशंसा गर्नुभयो। उपराष्ट्रपतिले पदक विजेताहरूको निरन्तर सफलताको कामना गर्नुभएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले 23औं राष्ट्रमण्डल खेलकुदमा पुरूष 100 मिटर दौड़मा स्वर्णपदक जितेका प्यारा एथलिट्स दिलीप गावित र रजत पदक जितेकोमा मोहम्मद वसीललाई बधाई दिनुभयो। सदनको तर्फबाट उहाँले सबै खेलाड़ीहरू र उनीहरूका प्रशिक्षकहरूलाई देशको गौरव बढ़ाउन शुभकामना पनि दिनुभएको छ।
1: ने स्वर्ण तथा श्री मोहम्मद बासिल ने रजत पद जीता है। श्री मुरली शंकर ने रजत पद जीतकर भारत का गौरव बढ़ाया है। मैं सदन की ओर से देश का मान बढ़ाने वाले सभी खिलाड़ियों, उनके कोच एवं टीम इंडिया को हार्दिक बधाई शुभकामनाएं देता हूं।
0: सर्वोच्च न्यायालयले आज केन्द्र सरकारलाई नीट पेपर लीकलाई लिएर जन्तर मन्तरमा विद्यार्थी विरोध प्रदर्शनको क्रममा तैनात गरिएको ऱ्यापिड एक्सन फोर्सले प्रयोग गरेको गोला बारूदको रेकर्ड सुरक्षित राख्न निर्देश दिएको छ। सर्वोच्च न्यायालयले कानून व्यवस्थाको अवस्थामा धातुको गोली बन्दुकको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउन माग गर्दै दर्ता गरिएको याचिकाको सुनवाई गरिरहेको थियो। निवेदनमा भनिएको छ, पुलिस अनुसन्धान तथा विकास ब्यूरोलाई असाधारण परिस्थितिहरूमा मात्र पुलिसद्वारा पेलेट बन्दुकको प्रयोगलाई अनुमति दिने अधिकार छ। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायाधीश जयमाल्य बाग्ची र भी मोहन सम्मिलित पीठले दिल्ली सरकारलाई विरोध प्रदर्शनको क्रममा गोलीबाट घाइते भएकाहरूलाई उत्तम सम्भव चिकित्सा सेवा प्रदान गर्न पनि निर्देशन दिएको छ। पीठले केन्द्र सरकारको प्रतिनिधित्व गर्ने सलिसिटर जेनरल तुषार मेहतालाई जन्तर मन्तरमा विरोध प्रदर्शनको क्रममा तैनात गरिएको ऱ्यापिड एक्सन फोर्सले प्रयोग गरेको गोला बारूदको रेकर्ड सुरक्षित राख्न निर्देशन दिए। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रकृति, पर्यावरण र सबै सृष्टिहरूको समान मानव अस्तित्वको आधार भएको बताउनु भएको छ। सामाजिक सञ्जालमा संस्कृतको एउटा उदाहरण साझा गर्नुहुँदै श्री मोदीले मानिसहरूलाई प्रकृतिप्रति कृतज्ञता र सेवाको भावना विकास गर्न र स्वास्थ्य, समृद्ध र बलियो राष्ट्र निर्माण गर्न मिलेर काम गर्न आह्वान गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा आईएएसभी त्रिवेणीमा सवार महिला समुद्री अभियान टोलीसँग अन्तर्क्रिया गर्नुभयो र उनीहरूको असाधारण उपलब्धि र दृढ़ संकल्पको प्रशंसा गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै श्री सिंहले भन्नुभयो, उनीहरूको सफल अभियान राष्ट्रको लागि अत्यन्तै गौरवको कुरा हो। रक्षा मन्त्रीले भन्नुभयो, यस अभियान मार्फत टोलीले समुद्रहरू मात्र जितेको छैन तर जटिल सैन्य अपरेशनहरूमा महिलाहरूको क्षमतामाथि प्रश्न उठाउने रूढिवादी धारणालाई पनि तोडेको छ। उहाँले यो अभियानले शारीरिक क्षमता, मानसिक दृढता र नेतृत्व लिङ्गद्वारा निर्धारण हुँदैन भनेर प्रमाणित गरेको बताउनुभयो।
2: अपने इस अभियान से मैं कह सकता हूं कि केवल आपने समुद्र को ही नहीं जीता है,

0: आपने उस सारी रूढ़ियों को भी पराजित किया है जो कभी कहती थी हमारी बेटियां ऐसे कठिन सैन्य अभियानों का हिस्सा नहीं बन सकती। आपने सिद्ध किया है फिजिकल कैपेबिलिटी, मेंटल टफनेस और लीडरशिप क्वालिटी किसी जेंडर की मोहताज नहीं है।
1: श्री सिंहले भन्नुभयो, टोलीको उपलब्धि देशको हरेक नारीहरूको लागि प्रेरणा हो। उहाँले उनीहरूको सफलताले नारीहरूलाई ठूलो सपना देख्न, चुनौतीहरूको सामना गर्न र राष्ट्र निर्माणमा योगदान दिन प्रोत्साहित गर्ने विश्वास व्यक्त गर्नुभयो। बिहार, गुजरात र मध्यप्रदेशका 3 विधानसभा सीटमा उपचुनावको लागि मतदान जारी छ। बिहारको बाकीपुर, गुजरातको मञ्जलपुर र मध्यप्रदेशको दतिया विधानसभा सीटमा मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार दिउँसो 1 बजेसम्म बाकीपुरमा 20.01% मतदान भएको छ। त्यसरी नै बिहान 11 बजेसम्म गुजरातको मञ्जलपुर सीटमा 14.27% मतदान भएको छ। मध्यप्रदेशको दतिया सीटमा 32.53% मतदान भएको छ। मतदान बिहान 7 बजे सुरु भएको छ भने साँझ 6 बजेसम्म जारी रहनेछ। ओडिसाका धेरै भागहरूमा बाढीले विनाश मच्चाइरहेको छ, जसले गर्दा सामान्य जनजीवन प्रभावित भएको छ। अहिलेसम्म 1,76,000 भन्दा अधिक मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। धेरै क्षेत्रहरूमा नदीको सतह बढेको छ। राज्यमा अझै पनि मुसलधारे वर्षा भइरहेको छ। राज्य सरकारले राहत र क्षतिको मूल्याङ्कन प्रयासहरूलाई तीव्र बनाएको छ। धेरै जिल्लाहरूमा विद्यालयहरू बन्द गरिएका छन् भने अधिकारीहरू बाढीको अवस्थालाई सम्बोधन गर्न उच्च सतर्कतामा छन्। 2020 दंगा मुद्दा खारेज गर्ने उच्च न्यायालयको निर्णयलाई चुनौती दिँदै चण्डीगढ प्रशासनले दायर्ता गरेको याचिकामा सर्वोच्च न्यायालयले पञ्जाबका मुख्यमन्त्री भगवन्त मान र आम आदमी पार्टीका अन्य नेताहरूसँग जवाफ मागेको छ। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायाधीश जयमाल लेबाक्षी, भीमोहन सम्मिलित पीठले भगवन्त मान र आम आदमी पार्टीका नेता हरपाल सिंह चीमा, गुरमित सिंह, मित हेयर, बलजिन्दर कौर र अमन अरोरा लगायतलाई सूचना जारी गरेको छ। अतिरिक्त सोलिसिटर जेनरल एसभी राजुले मुद्दामा गैर कानूनी भेला र बल प्रयोग भएको, जसको परिणामस्वरूप संज्ञानात्मक अपराध भएको बताउनु भएको छ। यसअघि उच्च न्यायालयले आम आदमी पार्टीका नेताहरू विरूद्ध कुनै पहिलो नजरमा मुद्दा नभएको र भारतीय दण्ड संहिता अन्तर्गत लगाइएका आरोपहरूलाई समर्थन गर्न आवश्यक प्रमाणहरूको अभाव रहेको बताएको थियो। त्यसपछि उच्च न्यायालयले एफआईआर र आरोप पत्र खारेज गर्यो। यो समाचार युट्युबमा एटएआईआर कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राज्यसभाले सार्वजनिक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 विचार र पारित गर्ने प्रक्रिया सुरु गरेको छ। नीट परीक्षाको मुद्दामा विद्यार्थीको विरोध प्रदर्शनका क्रममा कथित पुलिस कार्यवाहीलाई लिएर विपक्षी दलले गरेको हंगामाका कारण लोकसभा 3 बजेसम्मका लागि स्थगित गरिएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले राष्ट्रमण्डल खेलमा पुरुष 100 मिटर T47 प्रतियोगितामा स्वर्ण पदक जितेका प्यारा एथलेटिक्स दिलीप महादुर गौरवितलाई बधाई दिनुभएको छ। अनि बिहार, गुजरात र मध्यप्रदेशका 3 विधानसभा सीटको उपचुनावको लागि मतदान जारी छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3 बजेर 15 मिनटमा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचारको प्रसारणपछि फेरि पनि उपस्थित भएका छौ लोकगीतको साथमा. स्वीकार्नुहोस् सरिता, अञ्जली अनु, अञ्जली अजनीस अनि नरेन्द्र गुरुङको आवाजलाई.

अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सबिना गिरी। विषय बाघहरूको संरक्षणमा भारत सबैभन्दा अघि। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। विज्ञानमा आधारित नीतिहरू र बलियो संस्थागत समर्थन मार्फत भारत बाघ संरक्षणमा विश्वव्यापीको रूपमा अघि देखा परेको छ। देशले अब विश्वको लगभग 70% जंगली बाघहरू राख्छ। प्रविधि संचालित अनुगमन, प्रभावकारी शासन र सामुदायिक संलग्नताले संरक्षण परिणामहरूलाई बलियो बनाएको छ। भारतले बाघ र तिनीहरूको वासस्थानको भविष्य सुरक्षित गर्न विश्वव्यापी सहयोगलाई पनि अगाडि बढाइरहेको छ। हरेक वर्ष 29 जुलाईमा मनाइने अन्तर्राष्ट्रिय बाघ दिवसले बाघ संरक्षणको विश्वव्यापी महत्वलाई प्रकाश पार्छ। नोभेम्बर 2010मा सेन्ट पिटर्सबर्ग बाघ शिखर सम्मेलनमा अन्तर्राष्ट्रिय बाघ दिवस शुरू गरिएको थियो। भारतसहित 13 बाघ क्षेत्र देशका नेताहरूले 2022सम्ममा विश्वव्यापी जंगली बाघको जनसंख्या दोब्बर गर्ने महत्वाकांक्षी लक्ष्य अप्नाए। आज यो संरक्षण प्रगतिको समीक्षा गर्न, अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउन र जागरूकता जगाउन विश्वव्यापी प्लेटफर्मको रूपमा काम गर्दछ। 2010मा विश्वभरि लगभग 3,200 जंगली बाघ मात्र बाँकी रहेको अनुमान गरेको थियो। 2022सम्ममा सुधारिएको संरक्षण र वैज्ञानिक अनुगमनले यो अनुमानलाई लगभग 4,500 पुर्याएको छ, जसको सम्भावित दायरा 3,700 देखि 5,600 बाघहरू छन्। हालैका विश्वव्यापी अनुमानहरू अनुसार विश्वभरि लगभग 5,711 जंगली बाघहरू बाँकी छन्, जुन 2010 देखि लगभग 78% वृद्धि भएको छ।

0: भारतको लागि यसले विज्ञानमा आधारित संरक्षण र दिगो विकासप्रति सरकारको लामो समयदेखिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। यो दिनले भारतको प्रभावशाली संरक्षण उपलब्धिहरूलाई पनि हाइलाइट गर्दछ। आज भारतमा विश्वको सबैभन्दा ठूलो जंगली बाघ जनसंख्या छ, जुन विश्वभरिका सबै जंगली बाघहरूको लगभग 70% हो। यो सफलताले दशकोको निरन्तर नीतिगत समर्थन, वैज्ञानिक व्यवस्थापन र सामुदायिक संलग्नतालाई प्रतिबिम्बित गर्दछ, जसले भारतलाई बाघ संरक्षणमा विश्वव्यापी नेताको रूपमा स्थापित गरेको छ। यो उपलब्धि बाघसँग भारतको गहिरो सांस्कृतिक र पारिस्थितिक सम्बन्धमा निहित छ। शताब्दीयौंदेखि प्राचीन सिक्का, शाही छाप र मन्दिरका नक्कासीहरूले बाघलाई शक्ति र सार्वभौमिकताको प्रतीकको रूपमा चित्रण गर्दै आएका छन्। यो स्थायी विरासतलाई मान्यता दिँदै सरकारले 1972 रोयल बंगाल बाघलाई राष्ट्रिय जनावरको रूपमा घोषणा गरेको छ। आज पनि बाघले विभिन्न ठाउँहरूमा भारतको समृद्ध जैविक विविधता, पारिस्थितिक सम्पत्ति र साझा प्राकृतिक सम्पदा प्रदर्शन गरिरहेको छ। यसको सांस्कृतिक महत्वको अतिरिक्त बाघले महत्वपूर्ण पारिस्थितिक भूमिका खेल्छ। शीर्ष शिकारी प्रजातिको रूपमा यसले स्वस्थ वन पारिस्थितिक प्रणाली कायम राख्न मदत गर्दछ। बाघको वासस्थानको संरक्षणले वन, नदी र अनगिन्ती अन्य प्रजातिहरूको सुरक्षा गर्दछ। यी वनहरूले पानीलाई नियमन गर्दछ, माटो संरक्षण गर्छन्, परागकणमा मदत गर्छन् र स्थानीय हावापानीलाई मध्यम बनाउँछ। तिनीहरूले प्रकोप जोखिमहरू पनि कम गर्छन् र ग्रामीण जीविकोपार्जन र शहरी अर्थतन्त्रलाई कायम राख्ने पारिस्थितिक सेवाहरू प्रदान गर्दछ। बाघ र नीतिहरूको तिनीहरूमा वासस्थानको संरक्षण गरेर सरकारले जैविक विविधता संरक्षणलाई सुदृढ पार्दै पारिस्थितिक सुरक्षा बढाउँदै र दिगो विकास मार्फत विकसित भारतको दृष्टिकोणलाई अगाडि बढाइरहेको छ। भारतको बाघ संरक्षण प्रयासहरू वनजन्तु पुनर्प्राप्तिको लागि विश्वव्यापी मोडलको रूपमा देखा परेको छ। देशले 2006 यसको वैज्ञानिक रूपमा अनुमानित बाघको जनसंख्या दोब्बर भन्दा बढ़ी गरेको छ। अखिल भारतीय बाघ अनुमान 2022 अनुसार भारतको बाघको जनसंख्या 3682 छ। 2022 अखिल भारतीय बाघ अनुमानले 20 राज्यहरूलाई समेटेको थियो र यसमा 6.41 लाख किलोमिटर भन्दा बढ़ीको फूट सर्वेक्षण समावेश गरिएको थियो। यो विश्वको सबैभन्दा ठूलो र सबैभन्दा व्यापक वन्यजन्तु मूल्यांकनहरू मध्ये एक हो। यो प्रभावशाली पुनरुत्थान निरन्तर नीतिगत समर्थन, विज्ञानमा आधारित संरक्षण र बलियो संस्थागत शासनलाई प्रतिबिम्बित गर्दछ। दीर्घकालीन वासस्थान संरक्षण, कठोर अनुगमन र समन्वित कार्यान्वयनले भारतभरि बाघ संरक्षणलाई बलियो बनाउँदछ। राष्ट्रिय बाघ संरक्षण प्राधिकरण एनटीसीए को प्रतिवेदन 2023 अनुसार परियोजना बाघले 18 बाघ क्षेत्र राज्यहरूमा रहेको बताएको छ।
1: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে 421.9 মিটার অর্থাৎ 711 কিলোহার্টজ প্রচার তরঙ্গে। এখন শুনবেন সাহিত্য বিষয়ক বিশেষ অনুষ্ঠান সৃজনী, উপস্থাপনায় অর্পিতা আধুক এবং সম্পাদনায় সুবীর দাশগুপ্ত।
2: আকাশবাণী শিলিগুড়ি, শুরু হচ্ছে অনুষ্ঠান সৃজনী।
3: ধারা ভৌমিক ভাদুরীর কলমে পড়ুন ওনার একক সংকলন দ্বিজা ও হারানো মঞ্জরি। বলাকা সাহিত্য প্রকাশনী থেকে বইগুলি সংগ্রহ করতে পারেন। যোগাযোগের নম্বর 8777060062। নম্বরটি আরও একবার বলছি 8777060062।

0: आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। संसदले राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित गरेको छ। यो विधेयक राष्ट्रिय सम्मानको अपमान निवारण ऐन 1971 संशोधन गर्न पेश गरिएको हो। पश्चिम बंगाल भाजपा प्रदेश अध्यक्ष तथा राज्यसभा सांसद समीप भट्टाचार्यले केन्द्र सरकारको नयाँ भव्य रसायन योजना अन्तर्गत राज्यमा समर्पित रासायनिक पार्क स्थापनाको लागि बलियो प्रस्ताव पेश गर्न मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई आग्रह गर्नुभएको छ। बंगाल सरकारका पर्वतीय मामिला मन्त्री विशाल लामाले आज मङ्पुमा जनप्रतिनिधि, विभिन्न विभागका अधिकारीहरू अनि स्थानीय बासिन्दाहरूसँग भेटघाट गर्नुभयो। कालेबुङको मारवाडी भवनमा आयोजित समर्थन कार्यक्रम बीच आज जीटीएका 11 जना पूर्व तथा वर्तमान सभासदहरू सहित अन्य धेरै मानिसहरू भारतीय जनता पार्टीमा सामेल भएका छन् अनि बंगालको खाडीमा बनेको गहिरो न्यूनचापीय क्षेत्रको प्रभावको कारण पूर्वी मेदिनीपुर जिल्लाको तटीय क्षेत्रमा लगातारको वर्षपछि प्रशासनले दीघा, ताजपुर र मन्दारमणिमा उच्च सतर्कता जारी गरेको छ। अब समाचार विस्तारमा। संसदले राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित गरेको छ। यो विधेयक राष्ट्रिय सम्मानको अपमान निवारण ऐन 1971 संशोधन गर्न पेश गरिएको हो। विधेयकले वन्दे मातरमलाई राष्ट्रिय गान, जनगणमन जस्तै कानूनी सुरक्षा प्रदान गर्ने लक्ष्य राखेको छ। यी अपराधहरूमा 3 वर्षसम्मको कारावास, जरिवाना वा दुवै सजाय हुन सक्छ। विधेयकमाथिको छलफलको जवाब दिनुहुँदै गृह राज्य मन्त्री नित्यानन्द राईले भन्नुभयो, यो विधेयक केवल विधायी संशोधन मात्र होइन तर भारतको सांस्कृतिक सम्पदा, राष्ट्रिय पहिचान र देशको स्वतन्त्रता संग्रामको आदर्शलाई प्रतिनिधित्व गर्दछ। उहाँले राष्ट्रिय गानको सम्मान सुनिश्चित गर्न 1971 राष्ट्रिय गौरव अपमान निवारण ऐन मार्फत प्रावधान गरिएको थियो। श्री राईले भन्नुभयो, वन्दे मातरम केवल एउटा गीत मात्र होइन तर यो राष्ट्रको आत्माको आवाज हो। उहाँले भन्नुभयो, वन्दे मातरम गीत स्वतन्त्रता सेनानीहरूको लागि प्रेरणाको स्रोत भएको छ। गृह राज्य मन्त्रीले विधेयकको एकता, सम्मान र राष्ट्रको स्वतन्त्रता संग्रामको अमर विरासतको आदर्शलाई अझ बलियो बनाउने बताउनुभयो। छब्बीसमा छलफल शुरू गरेको छ। यो विधेयक हिजो लोकसभाले पारित गरेको थियो। खाजापछि सदन पुनः शुरू हुँदा कार्मिक, सार्वजनिक गुनासो तथा पेन्सन राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले विधेयक प्रस्तुत गर्नुभयो। पश्चिम बंगाल भाजपा प्रदेश अध्यक्ष तथा राज्यसभा सांसद समीप भट्टाचार्यले केन्द्र सरकारको नयाँ भव्य रसायन योजना अन्तर्गत राज्यमा समर्पित रासायनिक पार्क स्थापनाको लागि बलियो प्रस्ताव पेश गर्न मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई आग्रह गर्नुभएको छ। उहाँले यस सम्बन्धमा आवश्यक तयारी चाँडै शुरू गर्न आग्रह गर्नुहुँदै मुख्यमन्त्रीलाई पत्र लेख्नुभएको छ।
1: आफ्नो पत्रमा श्री भट्टाचार्यले भन्नुभएको छ, केन्द्रीय मन्त्रीमण्डलले 24 जुलाईमा 3,300 करोड रुपियाँको भव्य रासायन योजनालाई अनुमोदन गरेको थियो। यस योजना अन्तर्गत प्रतिस्पर्धात्मक प्रक्रिया मार्फत देशमा 3 समर्पित रासायनिक पार्कहरू विकास गरिनेछ। उहाँले रासायनिक पार्कको लागि सम्भावित स्थानहरूको रूपमा सिङ्गुर, हल्दिया, रघुनाथपुर र दुर्गापुरलाई सम्भावित स्थान रहेको बताउनु भएको छ। उहाँले सबै आवश्यक जग्गा कागजातहरू तयार गर्न उद्योग, वाणिज्य र उद्यम विभाग साथै पश्चिम बंगाल औद्योगिक विकास निगमको नेतृत्वमा अन्तर विभागीय कार्यदल गठन गर्न पनि सुझाव दिनुभएको छ। भाजपा प्रदेश अध्यक्षले आगामी बजेटमा यस परियोजनाको लागि राज्यको वित्तीय हिस्सा प्रदान गर्न राज्य सरकारलाई पनि आग्रह गर्नुभएको छ। ईश्वरन रौस 2008 टाटा नानो परियोजना फिर्ता लिएपछि राज्य सरकारले सिङ्गुरलाई औद्योगिक नक्सामा फिर्ता ल्याउन पहिले नै प्रयास गरिरहेको छ। मुस्कान राई, आकाशवाणी खरसाङ।
0: पश्चिम बंगालमा सत्ता परिवर्तनपछि तृणमूल कांग्रेसका सांसद अभिषेक ब्यानर्जी विरूद्ध दर्ता गरिएका धेरै आपराधिक मुद्दाहरूको सुनवाई गर्दै कलकत्ता उच्च न्यायालयले उनलाई अन्तरिम राहत दिएको छ। न्यायालयले दक्षिण 24 परगनाका भवानीपुर, कालीतला र विष्णुपुर पुलिस स्टेशनमा दर्ता भएका 3 मुद्दाहरूमा अर्को सुनवाई नभएसम्म उनी

0: विरूद्ध कुनै पनि जबरजस्ती कार्यवाही नगर्न निर्देशन दिएको छ। अर्को सुनवाई 6 अगस्तमा हुनेछ। तथापि न्यायाधीश सौगात भट्टाचार्यले न्यायालयले भविष्यमा अभिषेक ब्यानर्जी विरूद्ध नयाँ एफआईआर दर्ता गर्न निषेध गर्ने कुनै पनि आदेश पारित नगर्ने बताउनु भएको छ। हाल न्यायालयमा पेश गरिएका 3 मुद्दाहरूमा मात्र अन्तरिम राहत प्रदान गरिएको हो। सुनवाईको क्रममा अभिषेक ब्यानर्जीको प्रतिनिधित्व गर्ने वरिष्ठ अधिवक्ता गोपाल शंकर नारायणले तर्क गर्नुहुँदै शुभेन्दु अधिकारी विपक्षी नेता हुँदा उच्च न्यायालयले एकैसाथ उनी विरूद्ध दर्ता गरिएका धेरै मुद्दाहरूको सुनवाई गरेको र अन्तरिम सुरक्षा प्रदान गरेको बताउनुभयो। तर न्यायालयले यो तर्कलाई अस्वीकार गर्यो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। यो आकाशवाणी खरसाङ हो। पश्चिम बंगाल सरकारका पर्वतीय मामिला मन्त्री विशाल लामाले आज मंगपुमा जनप्रतिनिधि विभिन्न विभागका अधिकारीहरू अनि स्थानीय बासिन्दाहरूसँग भेटघाट गर्नुभयो। भ्रमणका क्रममा उहाँले क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार तथा जनसरोकारका विविध विषयमा छलफल गर्नुहुँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
1: मन्त्री लामाले मंगपु स्थित सिन्कोना निर्देशालयमा आयोजित बैठकमा सहभागी भई स्थानीय समस्या तथा विकास सम्बन्धी योजनाबारे विस्तृत जानकारी लिनुभयो। कार्यक्रममा खरसाङका विधायक सोनाम लामा, जीटीएका मुख्य सचिव, सिन्कोना निर्देशक डाक्टर सामुएल राई लगायत विभिन्न विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। यस अवसरमा भाजपा दार्जीलिङ जिल्ला महिला मोर्चाकी अध्यक्ष रोमा छेत्री, लाब्दा मंगपु समष्टि मण्डलका अध्यक्ष प्रदीप छेत्री, भारतीय जनता पार्टी तथा गोर्खा जनमुक्ति मोर्चाका युनियन प्रतिनिधिहरू पनि उपस्थित थिए। बैठकमा सहभागीहरूले मंगपु तथा वरिपरि क्षेत्रका विकास, सड़क पूर्वाधार, जनसेवा तथा स्थानीय आवश्यकता सम्बन्धी विभिन्न विषयमा मन्त्री समक्ष सुझाव तथा मांगहरू राखेका थिए। मन्त्री लामाले सम्बन्धित विषयहरूमा सकारात्मक पहल गर्दै आवश्यक समन्वय गर्ने आश्वासन दिनुभयो। यसरी नै सिन्कोना श्रमिक वर्गको विविध समस्यालाई लिएर पनि मन्त्रीलाई अवगत गराएका छन्। आकाशवाणी खरसाङको समाचार कक्षबाट आरती ठकुरीको यो रिपोर्ट।
0: कलकत्ता भ्रमणपछि पहाड़ फर्किएका गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले पहाड़ तराई डुवर्सको स्थायी समाधानका लागि आफूहरूले कार्य गरिरहेको बताउनु भएको छ। उहाँले गोर्खा जनमुक्ति मोर्चा कुनै पनि हालतमा जीटीएको चौकीमा नबस्ने बताउनु भएको छ। उहाँले हिज मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग भएको बैठकमा जीएलपी, चियाबारी अनि अन्य मुद्दाबारे छलफल भएको बताउनु भएको छ। कालेबुङको मारवाड़ी भवनमा आयोजित समर्थन कार्यक्रममा आज जीटीएका 11 जना पूर्व तथा वर्तमान सभासदहरू सहित अन्य धेरै मानिसहरू भारतीय जनता पार्टीमा सामेल भएका छन्। उनीहरूलाई भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा अनि कालेबुङका विधायक भरत छेत्रीले झण्डा थमाएर पार्टीमा सामेल गरे।
1: भाजपामा सामेल भएका जीटीए सभासदहरू क्रमैले 13 नम्बर समष्टि सभासद सन्दीप छेत्री, 20 नम्बर समष्टि सभासद मणिकुमार राई, 21 नम्बर समष्टि सभासद ढेन्डुप पाखरिङ, 27 नम्बर समष्टि पूर्व सभासद नोरी शेर्पा, 33 नम्बर समष्टिका पूर्व सभासद सिनोरा नाम्चु, 35 नम्बर समष्टि सभासद सुमन गुरूङ, 38 नम्बर समष्टि सभासद कुमार शर्मा, 39 नम्बर समष्टि सभासद बिरे राई, 40 नम्बर समष्टि सभासद कमल सुब्बा, 43 नम्बर समष्टि पूर्व सभासद रतन थापा अनि 45 नम्बर समष्टि सभासद लाक्पा नाङ्गेल भोटिया रहेको जानकारी भाजपा उपाध्यक्ष शुभ प्रधानले दिनुभएको छ। यसै गरी पेदोङ खण्ड पञ्चायत समितिका भूतपूर्व सभापति पुष्पा सुब्बा सहित धेरैजना समर्थक तथा कार्यकर्ता पनि भाजपामा प्रवेश गरेका छन्। आकाशवाणी खरसाङको समाचार कक्षबाट आरती ठकुरीको यो रिपोर्ट।
0: कालेबुङ पञ्चायत समितिमा भारतीय जनता पार्टीले बहुमत हासिल गर्दै समिति गठन गरेको छ। समितिको सभापतिमा सुजा खवास निर्वाचित हुनुभएको छ। समितिमा बहुमत प्राप्त गरेपछि भाजपाले आफ्नो नेतृत्वमा पञ्चायत समितिको गठन गरेको हो। बंगालको खाड़ीमा बनेको गहिरो न्यूनचापीय क्षेत्रको प्रभावको कारण पूर्वी मेदिनीपुर जिल्लाको तटीय क्षेत्रमा लगातार वर्षपछि प्रशासनले दीघा, ताजपुर र मान्दरमणीमा उच्च सतर्कता जारी गरेको छ। आज बिहानैदेखि पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले समुद्रमा आवत जावतमा पूर्ण प्रतिबन्ध लगाएको छ भने गहिरो समुद्री माछा मार्न जाने सबै ट्रालरलाई तत्काल तटीय क्षेत्रमा फर्कन निर्देश दिएको छ। हिजदेखि समुद्रमा उच्च छाल र तेज हावा चलिरहेको छ। शक्तिशाली छालका कारण समुद्री किनारमा रहेको सुरक्षा गार्ड वालको केही भागमा क्षति पुगेको छ। यसैबीच उत्तर बंगालको दार्जीलिङ, कालेबुङ, जलपाइगुडी र अलिपुरद्वार जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा र 1-2 ठाउँमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसम विभागले मानिसहरूलाई सुरक्षित रहन सल्लाह दिएको छ। यो समाचार युट्युबमा एटीआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। संसदले राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित गरेको छ। यो विधेयक राष्ट्रिय सम्मानको अपमान निवारण ऐन 1900

0: 71 संशोधन गर्न पेश गरिएको हो। पश्चिम बंगाल भाजपा अध्यक्ष तथा राज्यसभा सांसद समीप भट्टाचार्यले केन्द्र सरकारको नयाँ भव्य रसायन योजना अन्तर्गत राज्यमा समर्पित रासायनिक पार्क स्थापनाको लागि बलियो प्रस्ताव पेश गर्न मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई आग्रह गर्नुभएको छ। पश्चिम बंगाल सरकारका पर्वतीय मामिला मन्त्री विशाल लामाले आज मंगपुमा जनप्रतिनिधि, विभिन्न विभागका अधिकारीहरू अनि स्थानीय बासिन्दासँग भेटघाट गर्नुभयो अनि बंगालको खाडीमा बनेको गहिरो न्यूनचापीय क्षेत्रको प्रभावको कारण पूर्वी मेदिनीपुर जिल्लाको तटीय क्षेत्रमा सतर्कता जारी गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 7:50 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: आकाशवाणी सिलगढी अनुष्ठान শুনছেন মিডিয়া ওয়েভ 421.9 মিটার অর্থাৎ 711 কিলোহার্টজে এবং নিউজ অন এআইআর অ্যাপে। এখন হিন্দি ছায়াছবির গানের অনুষ্ঠান। প্রথম গানটি লগন ছায়াছবি থেকে গেয়েছেন দ্বৈত কণ্ঠে শ্রীনিবাস এবং এ আর রহমান।

0: सुरुमा यस बुलेटिनका प्रमुख समाचारहरू। संसदद्वारा राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित। राज्यसभामा आज सार्वजनिक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 प्रस्ताव पेश हुनेका साथै यस सम्बन्धमा छलफल सुरु। प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा बाढी प्रभावित अरुणाचल र नागाल्यान्डका सांसदहरूसँग छलफल। केन्द्र सरकारबाट पूर्ण सहयोग र उद्धारको आश्वासन। र राष्ट्रमण्डल खेलकुद 2026मा भारतका नीरज चोपडा भाला फ्याँक प्रतियोगिताको फाइनलमा। प्यारा एथलेटिक्समा भारतको ऐतिहासिक सफलता। अब समाचार विस्तारमा। संसदले राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 सर्वसम्मतिले पारित गरेको छ। सन् 1971 राष्ट्रिय गौरव अपमान निवारण ऐनमा संशोधन गर्नका लागि यो विधेयक ल्याइएको हो। यस विधेयकको मुख्य उद्देश्य राष्ट्रिय गीत वन्दे मातरमलाई राष्ट्रगान जनगणमन सराहनै कानुनी संरक्षण प्रदान गर्नु रहेको छ। नयाँ व्यवस्था अनुसार राष्ट्रिय गीतको अपमान गर्नेलाई 3 वर्षसम्मको कैद, जरिवाना वा दुवै सजाय हुन सक्नेछ। विधेयकमाथिको छलफलको जवाब दिँदै गृह राज्यमन्त्री नित्यानन्द रायले यो विधेयक एउटा केवल कानुनी संशोधन मात्र नभई भारतको सांस्कृतिक विरासत, राष्ट्रिय पहिचान र स्वतन्त्रता सङ्ग्रामका आदर्शहरूको प्रतिनिधित्व भएको बताउनुभयो। उहाँले सन् 1971 राष्ट्रगानको सम्मान सुनिश्चित गर्न कानुन बनाइएको स्मरण गराउँदै वन्दे मातरम केवल एउटा गीत मात्र नभएर राष्ट्रको आत्माको आवाज र स्वतन्त्रता सेनानीहरूको प्रेरणाको स्रोत भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,
1: राष्ट्रगान हो तो उसके साथ साथ राष्ट्र गीत का भी गायन हो। अब एक भारत श्रेष्ठ भारत के लिए संपूर्ण वंदे मातरम चाहिए।
0: राज्यसभामा आज सार्वजनिक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 प्रस्ताव पेश हुनुका साथै यसमा छलफल सुरु भएको छ। हिजो लोकसभाबाट पारित भइसकेको यो विधेयक कार्मिक जनगुनासो तथा पेन्सन राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले सदनमा पेश गर्नुभएको हो। राज्यसभाका अध्यक्ष सिपी राधाकृष्णनले यस महत्त्वपूर्ण विधेयकमाथि विचार विमर्श गर्नका लागि 7 घण्टाको समय निर्धारण गर्नुभएको छ। विधेयक प्रस्तुत गर्दै राज्यमन्त्री डाक्टर सिंहले यो कानुन देशका लाखौँ विद्यार्थी र युवाहरूको कल्याण एवं भविष्यको रक्षा गर्न सरकारको प्रतिबद्धताको प्रतीक भएको बताउनुभयो। देशका विभिन्न भागमा विगतदेखि नै प्रश्नपत्र लिक र परीक्षामा धाँधलीका गम्भीर घटनाहरू भइरहेकाले यसलाई रोक्न कडा कानुन आवश्यक परेको उहाँको भनाइ थियो।
2: प्रधानमंत्री मोदी ने बिना कोई समय गवाए घोषणा की है कि किसी भी छात्रों के भविष्य को खतरे में डालने की अनुमति नहीं दी जाएगी। इसलिए वर्ष 2024 के अधिनियम में संशोधन करने वाला ये विधेयक लाया जा रहा है ताकि इसे अधिक कठोर और प्रभावी बनाया जा सके। यदि इसमें सुधार के लिए कोई सुझाव होंगे तो मैं उनका स्वागत करता हूँ और उन पर विचार करूँगा।
0: यस विधेयक अनुसार दोषी ठहर भएमा 10 वर्षसम्मको कैद, 10 करोड रुपियाँसम्म जरिवाना र उनीहरूको सम्पत्ति समेत जफत गर्न सकिनेछ। न्याय प्रक्रियालाई छरितो बनाउनका लागि अनुसन्धान भएको 2 महिनाभित्र पुरा गरी आरोपपत्र दर्ता भएको 3 महिनाभित्र मुद्दाको फैसला गरिसक्नुपर्ने नियम राखिएको छ। यसका लागि प्रत्येक राज्य र केन्द्रशासित प्रदेशमा दैनिक सुनवाई हुने फास्ट ट्र्याक अदालतहरू स्थापना गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज संसद भवनमा अरुणाचल प्रदेश र नागाल्यान्डका सांसदहरूसँग भेटघाट गरे।

छत्तीसगढ़को बस्तर मण्डलका प्रतिनिधि मण्डलले आज राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटघाट गरेका छन्। उक्त प्रतिनिधिमण्डलमा बस्तर पाण्डुम 2026का विजेताहरू, बस्तरका परगना माझी र स्थानीय परम्परागत अगुवाहरू, चालाकी तथा पद्म पुरस्कारबाट सम्मानित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। भेटका क्रममा राष्ट्रपति मुर्मूले प्रतिनिधिमण्डलका सदस्यहरूलाई बधाई तथा सम्मान ज्ञापन गर्दै उनीहरूसँग संवाद गर्नुभयो। उक्त अवसरमा केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाह र छत्तिसगढका मुख्यमन्त्री विष्णुदेव सायको समेत उपस्थिति रहेको थियो। सो भेटका क्रममा राष्ट्रपति मुर्मूले बस्तर पाण्डुम जस्ता सांस्कृतिक कार्यक्रमहरूले युवाहरूलाई आफ्नो परम्परा, रीतिरिवाज र सांस्कृतिक पहिचानसँग पुनः जोड्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। बस्तर क्षेत्रमा भइरहेको सकारात्मक परिवर्तन समग्र देशकै लागि खुसी र गर्वको विषय भएको उल्लेख गर्दै राष्ट्रपति मुर्मूले छत्तिसगढका जनताले आफ्नो सामूहिक सामर्थ्य र दृढ संकल्पका माध्यमबाट विकास, शान्ति र समृद्धिका नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। पाकिस्तान अधीनस्थ जम्मू कश्मीरमा शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि पाकिस्तानी सुरक्षा बलले गरेको बर्बर दमन र गोली हानी 40 जनाभन्दा बढीको हत्या गरेपछि उत्पन्न तनाव र विरोध प्रदर्शन झनै तीव्र बनेको छ। सुरक्षा बलको अत्याचार र टार्गेट धरनामा बसेका छन्। यसैबीच संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तका प्रवक्ता जेरेमी लरेन्सले एक विज्ञप्ति जारी गर्दै पाकिस्तान अधीनस्थ जम्मू कश्मीरमा नागरिक समाजका सङ्गठनहरूलाई गैर कानुनी घोषणा गर्ने र सभा समारोहमा कडा प्रतिबन्ध लगाउने कार्यले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुन पाउने अधिकारको गम्भीर उल्लङ्घन भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। पूर्वी कङ्गोमा इतिहासकै सबैभन्दा तीव्र गतिमा फैलिएको इबोला प्रकोपका कारण हालसम्म 1500 भन्दा बढी मानिसको मृत्यु भयो। आधिकारिक तथ्याङ्क अनुसार विगत एक सातामै मृतकको संख्या 50% बढेको छ। गत मई 15 सुरु भएको यो प्रकोप विगतका इबोला महामारीहरूभन्दा फरक र बढी घातक देखिएको छ। अब खेलकुद प्रसङ्ग। राष्ट्रमण्डल खेलकुद 2026मा भारतका नीरज चोपडा पुरुष वर्गको भाला फ्याँक प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। उनीसँगै भारतकै रोहित यादव र यशवीर सिंहले पनि फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्। राष्ट्रमण्डल खेलकुद 2026मा भारतको यो 3rd स्वर्ण पदक हो। यो सफलतासँगै भारत 3 स्वर्ण, 9 रजत र 3 काँस्य गरी कुल 15 पदकका साथ पदक तालिकाको 8 स्थानमा रहेको छ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचारहरू पुनः एकपटक। संसदद्वारा राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित। राज्यसभामा आज सार्वजनिक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 प्रस्ताव पेश हुनका साथै यस सम्बन्धमा छलफल सुरु। प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा बाढी प्रभावित अरुणाचल र नागाल्यान्डका सांसदहरूसँग छलफल। केन्द्र सरकारबाट पूर्ण सहयोग र उद्धारको आश्वासन। राष्ट्रमण्डल खेलकुद 2026मा भारतका नीरज चोपडा भाला फ्याँक प्रतियोगिताको फाइनलमा। प्यारा एथलेटिक्समा भारतको ऐतिहासिक सफलता। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।